0: ماشاءاللہ وارار چیتی
1: شکریہ
0: کو میہاتنا مایا لیبونو ایم میں بڑا کامیاب کی
1: میہاتنا اڑو گنڈ فا کول لے وے گتو گلیبون ایم میں بڑا کامیاب کی اتڑ فیمرو گے مبارک تکون دہس 23 ونا ہرو مول مبارک تون اڑو گنڈ لیبون تیم ونا ادی رشو کونسل مبارک تکون وس ونا تکین حاصل کرےون
0: مرحبا ایں گے تی ہوری ہا کامیاب ویکا تی گتا ایتور حرکت گا اولمون کیما وگتو بہالنی کینہ
1: अळुगण फुरतमाइस कमदनी फरलु फसनमादा देन तावले तैयार कों या इगोतन अमल कुरणी इतुरु हरकातन अळुगण अतुरालनी हम फसनमादु वशागे
0: देन मदह किया वाक सफाक कुरेमनो किने असलो मदह किया मशाव गोफेदुनी
1: कुडेर सुरे वर लव किया हेदिन देन एरु सुरे मदह किया हिवसवी
0: वाकी हास मदह क्यों तेरे ने बहोरिता
1: लब्बा राया
0: वानेनु प्रोग्राम का मदह हेवस कियाल ಕೊಡ ತಂಕಡೆ ಸೋಕೆವಾನ
1: ಮಾಯ
0: ಕೌನ್ಸಿಲ್ ಮುಬಾರತ ಕೀಮಣ ವರ್ಜೀತಿ ಮದಹೆ ಏಗೆನ್ ತಂಕಡೆ ಕಿಯಾಲವಾ